0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिन शैतानिर रजीम, बिस्मिल्लाहिर रहमान सामे। नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदर आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। समझना, आप आपके लिए खबरें लाते हैं और ये खबरें सिर्फ इन्फॉर्मेशन के लिए होती है, ना किसी की ज़ात के हक में होती है, ना किसी की मुखालफत में होती है, ये टोटली इन्फॉर्मेशन होता है। इसको इस सिनेरियो में देखा जाए कि बोलने वाले को भी इसी सिनेरियो में देखा जाए, सवालों को भी देखा जाए, जिनकी बात हो रही है उसी लेवल पर जाकर जो है वो देखा जाए। तो इस वक्त शायद नसीम जो है ये तज़िया भी करते रहते हैं, सोशल मीडिया पर बड़े एक्टिव हैं, यहाँ के पढ़े हुए हैं, डेनमार्क की पैदाइश है इनकी, स्वीडन में भी रहते हैं, डेनमार्क में भी रहते हैं, और इलेक्शन पर भी बात करते रहते हैं। आप अक्सर इनको सुनते रहते हैं, जो सितंबर में स्वीडन में इलेक्शन हो रहे उस पर भी अपनी राय देते हैं, डेनमार्क में जो कम्यून के इलेक्शन हुए, पार्लियामेंट के इलेक्शन हुए उस पर भी अपनी राय देते रहते हैं। तो हर जमहूरी आदमी को अपनी राय जो कम्युनिटी के साथ रिलेटेड होती है उस पर हर आदमी को अपनी राय देने का हक है। तो शायद साहब एक बार फिर आपको खुश आमदीद कहते हैं।
2: जी शुक्रिया आपका।
1: शायद साहब आपका एक मैंने एक आर्टिकल पढ़ा, एक मजमून पढ़ा, बड़ी अच्छी तहरीर आपने लिखी है कि मैं थोड़ी सी पढ़ता हूँ, सवाल भी ये समझ ले और इसको भी समझ लिया। आपने लिखा, आपको तो डेफिनेट हर चीज़ का पता है, ये जो हुकूमत आई थी आपकी जो है वो इमरान खान साहब की और उसके मिनाजुल कुरान वाले दोस्तों ने इमरान खान की हुकूमत आते ही अगले रोज़ मॉडल टाउन कतलेआम पर खान से मुतालबात शुरू कर दिए, ये इस तरह क्लास प्लस बात नहीं है। जबकि खान साहब को वज़ीर आज़म ने अभी हफ्ता भी नहीं हुआ था खान साहब को बने हुए, खान साहब ने इनसे बैक चैनल बात भी की और नहायत अदब से पैगाम भी पहुंचाया कि कादरी साहब कनाडा से पाकिस्तान तशरीफ़ लाएं और जो भी टेंशन है, जो भी प्रॉब्लम्स है, जो भी कोई चीज़ है वो पेश हो, 2014 की इस कोर ओपन, उसको कोर में ओपन करेंगे हमारे लिए, अपने केस में अदालतों से लगे हुए हैं। खैर, खान साहब की हुकूमत चलेगी 2022 में, लेकिन मजाल है इन्होंने हुकूमत मौजूदा हुकूमत से कभी कोई मुतालबा किया और फिर 2013 और 2018 को इन्हीं कातिलों की हुकूमत थी, आप इस पर क्या कहेंगे?
2: जी साहब आप भी बड़े, यानी कि उसको क्या कह सकते हैं, आपकी हर जगह नजर होती है। ये आर्टिकल तकरीबन 2 माह यानी कि पुराना हो गया और ये ऐसे था कि मुझे आपने अभी बात की है तो मुझे तब याद आया। तो ये ऐसे थे, ये कोई सोशल मीडिया में कोई थोड़ी बहुत बहस चल रही थी, तो उसमें ये मनाजुल कुरान के अपने दोस्त हैं सारे, ये एक अदारा है और ज़ाहिर बात है हमने बचपन में नमाजें जुम्मा उधर पढ़ा जाते रहे हैं, सब दोस्त हैं, कोई ऐसा इशू नहीं है। तो मैं कभी इनसे बहस में नहीं उलझता, खासकर दीनी बहस में। तो लेकिन जब मेरी नज़र से एक गुजरा कि बंदे बहस कर रहे हैं और हुकूमत इस वक्त पाकिस्तान में हमारी नहीं है, पीटीआई की, ये सबको पता है, और 4 साल हो गए हैं हुकूमत, आपको पता है कि नून लीग की है और वो हर चीज का इस वक्त जिसकी हुकूमत होती है वही इन चीजों का जो होते हैं क्या कहते हैं उसके क्या उर्दू का लफ्ज़ है उसके उनका होता है इसके ऊपर सारा कुछ, यानी कि अब आप मुझे समझ जाए। हाँ, तो वो जब मैंने वो पढ़ा कि लोग खासकर मिनाजुल कुरान के दोस्त वो ब्लेम दे रहे हैं पीटीआई को के और खान साहब को के हमारे जो सानिहा हुआ था उनका क्या कहते हैं मॉडर्टोन में 2014 को उस पर बात चल रही थी, तो मैंने वो पढ़ा और उसमें ब्लेम दे रहे हैं कि खान साहब ने इसके ऊपर कोई नहीं हमारा साथ दिया और खासकर। और मैं बड़ा हैरान हूँ, मैं समझा कि पता नहीं ये कोई पुराना 5 साल पुरानी कोई मैंने वो निकाल दी है, मैं देखा यार ये तो फ्रेश है बिल्कुल जब मैंने देखा ये बिल्कुल नया अभी का, ये मई की बात है, और मैंने कहा यार ये क्या कर रहे हैं। हर मैंने फिर उनको लिखा सबको एक ही आर्टिकल, किसी का जवाब नहीं आया, तो मैंने उनसे ये पूछा, यही पूछा सबसे, सब दोस्त हैं, मैंने कहा यार भाई लोगों, मेरे दोस्तों, हम इमरान की हुकूमत आते ही आपने आते ही 2018, मैं बहुत से बात करने की कोशिश करूंगा लेकिन चलो थोड़ी सी तमीज बांधनी पड़ेगी, मैंने पूछा उन सबसे कि इमरान खान की हुकूमत आते ही 2018 को आई थी, अगस्त को हलफ उठाया था खान साहब ने, एक हफ्ते बाद आप लोगों ने इमरान खान से मुतालबा शुरू कर दिया। तो जब वो मुतालबा इन्होंने उनको प्रेशराइज किया तो खान साहब ने यही पैगाम भेजाया कि आप आए अपना कादिर साहब कनाडा से तशरीफ लाएं, ظاہری بات ان کو قدر کی نگاہ سے دیکھتے ہیں ہاں صاحب, اور قدر کی نگاہ سے دیکھنا بھی چاہیے. یہ ایک عالم دین ہے اور وہ دین کو ہمارے سے زیادہ اچھا سمجھتے ہیں. دین صرف جو ہے, میں اپنی بھی بات سب کی بات کرتا ہوں, دین صرف لوگوں کو سکھانے کے لیے نہیں ہوتا, اس پہ خود بھی عمل کرنا ہوتا ہے. تو وہ انہوں نے یہی کہا کہ آپ آئیں تو آ کے نا اپنا جو کیس ہے وہ عدالتوں میں دائر کریں. ہمارے اپنے بھی کیس لگے ہوئے ہیں, ہماری حکومت ہے اور ہمارے اپنے بھی کیس لگے ہوئے ہیں. آپ کو پتا ہے, اس بات کا سب کو پتا ہے, ہمارے پی ٹی آئی کے کیس حکومت ہونے کے باوجود بھی لگے ہوئے تھے. تو آپ آئیں کریں, نہیں آئے خیر, یہ چلتی رہی, یہ سلسلہ چلتا رہا. یا میں بل واسطہ یا بلا واسطہ ہمارے ساتھ کسی بھی محفل میں بیٹھتے تو اس میں بات چھیڑ دیتے تھے, ہمارے ساتھ بھی ادھر بھی, تو ہم کہتے تھے ہم کوشش کریں گے یار, یا کیا یہی کرنا ہے نا, ساتھ سب کے ساتھ سب کو لے کے چلنا ہے. اور خیر 2022 میں خان صاحب کی حکومت چلے گئی, سب کو پتا ہے, جیسی بھی گئی وہ ایک علیحدہ بحث ہے. آپ کو آواز آ رہی ہے نا میری, بس یہ پوچھنا سب سے.
1: بالکل آپ کی آواز آ رہی ہے. قبلہ حضور مدینہ قادری صاحب کسی طرح پوچھتے ہیں, آواز آ رہی ہے.
2: میں ہاں بالکل, میں ان دیکھے نا, میں ان کی کتنا احترام کرتا ہوں اور ان کے ہی نقشے قدم پہ چلنے کی کوشش کرتا ہوں جو وہ دینی باتیں بتاتے ہیں, اور جب میں چلنے کی کوشش کرتا ہوں مجھے پتا وہ بھی چلتے ہیں اسی طرح. تو وہ نا کیا ہوا کہ 2022 میں حکومت چل گئی پی ٹی آئی کی, اور آج یہ 4 سال تو ختم ہو گئے ہیں, مئی گزر گیا, اپریل گزر گیا, آج 5واں سال شروع ہو گیا. سر مجال ہے انہوں نے, یعنی کہ آپ سوشل میڈیا کے اوپر بھی جن کی حکومت ہے, جن کی حکومت کے دوران 2014 سے لے کے 18 تک حکومت رہی تھی پہلی انہی کی, اس میں یہ واردات یا سانحہ ہوا, میں ابھی بھی اس کی مذمت کرتا ہوں اور بڑا افسوس ہے. اور اس کو ہم سوشل میڈیا میں سب سے زیادہ ہم نے اٹھایا, انہوں نے بھی اٹھایا, ہم نے اٹھایا اس کو اور ابھی بھی اٹھاتے ہیں. ساری بات ہے پاکستانی بھائی ہیں سب, کوئی بھی ہو اٹھایا, کیونکہ ہم اس کی مذمت کرتے ہیں, کسی کو آپ قتل نہیں کر سکتے کوئی بھی ہو. اس کی انویسٹیگیشن ہونی چاہیے, یہ اس کا بارے میں ہے, جس نے بھی کیا اس کی انویسٹیگیشن ہونی چاہیے, حکومت جن کی تھی وہ اس کے ذمہ دار ہوتے ہیں. میں نے ان کو کہا, یہ لکھا آرٹیکل کہ آپ اب 5 سال ہونے لگے ہیں, آپ آئیں, آپ کی آپ دیکھیں اس میں, پھر اس میں اس کو پھر اس کو منافقت کہتے ہیں, اسی کو منافقت کہتے ہیں. آپ بجائے ان کو کہنے کے ہمیں کہہ رہے ہیں, ابھی بھی اس کا دکھ ہوا. پھر میں نے آرٹیکل لکھا, اچھا ایک تمیز کے دائرے کے اندر ہے کہ موجود ہے
1: والے منافقت کر رہے ہیں.
2: نہیں میں نے کہا اس کو منافقت کہتے ہیں, میں یہ نہیں کہہ رہا کہ یہ کر رہے ہیں. میں نے ایک پیرا لکھا, یہ دیکھیں میرا پیرا سنیں, یہ آج یہ اس آرٹیکل میں سے ایک پیرا ہے, یہ دوست مناظر کرانے والے آج تک نواشی سے اس ماڈل ٹون قتل عام کا براہ راست کبھی نام لے کر پریس کانفرنس نہیں کر سکے. اس کے بعد ان سے ان کی منافقت اور ہان سے ذاتی حسد کا اندازہ ہوتا ہے, اندازہ ہوتا ہے, میں یہ نہیں کہہ رہا یہ ہیں انداز جو کہہ رہے ہیں.
1: خان صاحب کے تو قادری صاحب کے بڑے جلسے جلوسوں میں بڑے اچھے تعلقات تھے, بڑا عزت و احترام سے دوسرے کا نام لیتے تھے اور کزن بھی تھے آپس میں.
2: میرے آرٹیکل پڑھے نا, میں ان سب کو ڈائریکٹ نہیں کہہ رہا, کسی جنہوں نے یہ لکھا ہے ان میں بڑے اچھے لوگ ہیں. اب ان کی ریسپانسبلٹی ہے نا کہ ان کے اندر جو لوگ موجود ہیں, ان کے جو ان کے دائرے کے اندر جو کام کرتے ہیں سب اپنے ان کے جو ممبر ہیں, اگر وہ یہ کر رہے ہیں تو ان سے پوچھیں یار یہ کیا آپ کر رہے ہو, کس کے لیے کرتے ہو, کیوں کرتے ہو یہ کام. آپ میں اگر ہمت ہے تو, یا میں نے تو یہ بھی لکھا ہے, ہمارے اپنے 2024 میں اسلام آباد لوگ گولی مار دی گئی ان کو, 2024 کی بات آسانیا ہوا, اس کی انویسٹیگیشن ہو رہی ہے یا نہیں ہو رہی وہ بات کی بات ہے, یہ ہمارا مسئلہ ہے. اس کے اوپر آپ نے کبھی بات کی نہیں, کبھی نہیں کریں گے, کسی سیاسی پارٹی نے تو کی نہیں ہے, یہ تو مجھے پتا سب کو, انہوں نے کی نہیں. یہ پھر یہ تو ہو گیا نا کہ اپنے اپنے اپنے اپنے اپنے اپنے اپنی چیزیں رکھ لی ہیں, ہم نے تو سب کے اوپر کی. ہم تو ابھی بھی مناظر قرآن کے جو سانحہ ہوا تھا وہ ایک اللہ نہ کرے کسی کے ساتھ ہو اس کے اوپر, اور یہ ہمارے جو ہمارے سے کیا ہمارا تھا یہ بھی آپ کہیں ہیں, یہ جو سانحہ 2024 میں ہوا تھا اس کے اوپر بھی ہم کر رہے ہیں, اور ساتھ میں مرید کے واقعہ جو بھی ہوا وہاں سانحہ تو ہوا تھا نا, اس کے اوپر بھی ہم کہہ رہے ہیں کہ اس کی انویسٹیگیشن ہونی چاہیے, پتہ لگے کہ کیوں ہوا ہے, کس نے کیا. ہر ملک میں انویسٹیگیشن ہوتی ہے, پھر سیدھا تو کوئی کسی کے اوپر بلیم نہیں دے رہا, میں تو کسی کے اوپر بلیم نہیں دوں گا, کہ گورنمنٹ اس کی ذمہ دار ہوتی ہے, گورنمنٹ نے اس کی انویسٹیگیشن کرانی ہوتی ہے کہ کسی اہلکار سے گولی چلی ہے, کیوں چلی ہے, اس کو پھر ریزائن دینی ہوتی ہیں, اس کے اوپر کیس ہوتا ہے یا اس کو سزا ہوتی ہے. جیسے ادھر بھی ہو جاتا ہے واقعہ, یورپ میں بھی ہو جاتا ہے, بڑا بہت بڑا امریکہ میں بھی ہو جاتا ہے. امریکہ میں ہوتے رہتے ہیں یہ واقعہ کہ پولیس والے نے کہتے ہیں کسی کے اوپر حملہ کر کے تو دو بندے مار دیے تین, یہ آپ کو پتا ہی ہے. تو یہ پھر انویسٹیگیشن ہوتی ہے, انویسٹیگیشن ہونے کے بعد
1: یہ ہوتا ہے, وکیل ہوتے ہیں, جماعت کے وکلاء ہوتے ہیں,
2: تو یہ پھر انویسٹیگیشن ایسے نہیں ہوتی. ہمارے جیسے ملکوں میں جس میں ایشیا ہو گیا, انڈیا, پاکستان, ان میں ایسے نہیں ہوتی. آپ نے خود ہلنا ہوتا ہے, جانا ہوتا ہے, بجائے کہ آپ میڈیا میں جا کے اس کو ادھر ادھر مکاریاں کریں, ادھر جس کی حکومت نہیں ہے اسے کریں. اور اللہ کرے اگر ہم عمران خان کی حکومت ابھی بھی آ جاتی نا, آج یہ پھر شروع ہو جائیں گے عمران خان کے خلاف کہ آپ وہ اٹھائیں. لیکن مجال ہے کہ اس جو حکومت آئی ہوئی ہے اس کے اوپر یہ بات کریں گے کہ ہمارے جو وہ ہے, جائیں یار ابھی جائیں پاکستان, جائیں, ہم اپنے لگے ہوئے ہیں, ہم آپ کی ابھی بھی مدد کر رہے ہیں سوشل میڈیا میں, آپ جائیں پاکستان, کھلا سارا کچھ جا کے اپنے کریں. ادھر ہمارے نہیں کارکن ہوئے شہید, مرے نہیں ہیں, پکڑے نہیں گئے ہوئے 30,000 کے قریب, کیا ہو گیا؟ آپ بھی اپنے کارکن جا کے پکڑوائیں. 30,000 یہ کوئی ایسے نہیں ہوتا, یہ آپ کو ان کے ساتھ لڑنا پڑتا ہے یہ جو گھومتے اس طرح کی آ جائیں. تو آپ جائیں, یہ تو نہیں ہوتا کہ آپ بیٹھ گئے ہیں پیچھے اور اللہ کو یاد کرنا ایک علیحدہ بات ہے, وہ تو میرا ذاتی معاملہ ہے. میں اللہ کو یاد کرتا ہوں, میں لوگوں کو دکھا کے تھوڑا کرتا ہوں. کرنا ہے تو میں نے لوگوں کو دکھانا ہے کہ میں اللہ کر رہا ہوں, میرا اللہ کے ساتھ معاملہ ہے. یہ بھی ہمارے ملک میں ایک کنسیپٹ ہے بڑا پڑھانا, آہے تو نماز نہیں پڑھ دیتے, تو منو تکیہ نماز پڑھ دیں, آہے تو جمعہ نہیں پڑھ دے تو تکیہ منو, میری تو عبادت اللہ کے ساتھ ہے. میں یہ بتا رہا ہوں ایک جنرل ہمارے اندر کنسپٹ پاکستان میں یہ بن گیا ہوا ہے, یہ جائے نا تو یہ لوگ کرتے ہیں ایسے, آپ کو پتا بھی ہے اس بات کا. جب تک وہ کسی کو دیکھ نہ دے نماز پڑھتے اور یقین نہیں آتا یہ کہ تو اللہ ہے, تینوں میں بہانا ہے. یعنی کہ وہ جب ختم درود شریف یہ پڑھوں گا بیٹھ کے لوگوں کے سامنے روز جا کے, تو پھر پتا لگے گا یہ دیندار ہے, اندر سے وہ کتنا شیطان ہے. اس سے اچھا ہے کہ پھر یعنی شیطان ہی چنگا ہے, جڑا نظر تے آ رہا ہے نا کہ شیطان ہے, کہ یہ دوگلے میں کروں, دین کو بھی استعمال کروں. یہی ہوتا ہے نا ہمارے پورے, اس لیے تو ہم پیچھے رہ گئے ہیں پوری دنیا سے, یہ خطہ ہی پیچھے رہ گیا ہے ایشیا کا جو ہے تقریباً, چائنا کو نکال کے, یہ ان چیزوں کی وجہ سے مسلمان خطہ جو خاص کر ہے ان منافقت کی وجہ سے. تو آپ جب اپنے دین آپ کا لہدا ہے کریں, اچھی بات ہے, وہ اس کی سب کی وہ سب کو ہونا چاہیے, لیکن کسی کو نہ آپ کہیں کہ تو نہیں آندا, میں تینوں دس کے آنا ہے کتنے میں جانا کتنے نہیں جانا.
1: لیکن شاید آپ کو جانتے ہیں, آپ کی تو پیدائش یہاں کی ہے, یہاں تو ہر جگہ جانے کی بھی آزادی ہے, بات کرنے کی بھی آزادی ہے, یہاں تو کسی قسم کی کوئی پابندی نہیں ہے, نہ ہی کبھی دینی ڈیبیٹس ہوتی ہیں, یہاں تو آزادی ہے ہر چیز بات کہنے کی.
2: دیکھیں جی, میں پھر کہوں گا آپ کی آزادی کی بات میں لے کر کرتا ہوں بعد میں, میں پھر کہوں گا میری کسی کے ساتھ کوئی, یہ جو ادارے ہیں خاص کر مناظر قرآن ہو گیا, کوئی بھی ہو گیا, میں دیکھے کھل کے بات کر رہا ہوں,
1: کبھی آپ کے منہ سے بات نہیں سنی,
2: کسی نہیں ہوئی. جب یہ میں نے پڑھا ہے, مئی کی بات ہے, 2026 اسی میں دو مہینے پہلے کی بات ہے, 22 تاریخ تھی غالباً 23 تاریخ, تب میں نے یہ پڑھا ہے. وہاں جا کے ایک بحث چل رہی تھی اور اس میں میں حیران ہو گیا, میں کہا یار یہ تو الٹا صاحب ہے, گورنمنٹ جن کی ہے ان سے سوال نہیں کر رہے, نام ہی نہیں لے رہے. شہباز شریف ہمارے یعنی کہ پاکستان کے پرائم منسٹر ہے نا, پی ایم وہ ہے نا, ان سے کریں, کیوں نہیں جاتے ان کے پاس, آپ کریں نا, ان کے پاس جانا ہے نا آپ نے, بجائے کہ آپ کہیں گے کہ یہ نہیں, یہ پیچھے بیٹھ کے آپ کچھ اور باتیں کریں گے کہ نہیں یہ ان کی حکومت نہیں ہے, ہے نا, جائیں ان کے پاس جا کے کہیں گے جی یہ ہمارا کیس ہے 2014 کا, اس میں ہماری مدد کریں. ساری بات ہے وہ بھی یہ کہیں گے آپ عدالتوں میں جائیں, جب آپ عدالتوں میں جائیں گے, جب وہ نہیں کھولیں گے کیس, پھر بات کریں, پریس کانفرنس کریں, پھر کریں گے جی مہاراج یہ کیس نہیں کھول رہے, جو ان کا کیس ہے سارا, وہ جو آپ کی جو کیا کہتے ہیں پٹیشن ہے, جو آپ کی پرانی پٹیشن ہے, اس کو ہی کھولنا نا, پٹ اپ کرنا اس کو, جب آپ اس کو کھولنے کے جائیں گے نہیں کھلے گی, پھر بات کرتے ہیں کہ جی ہماری گورنمنٹ, یہ جو گورنمنٹ ہے ہمیں یہ اس کے اوپر ان کا پریشر ہے, یہ کھولنے نہیں دے رہی ہے, پتا تو لگ جاتا نا. بجائے اس کے
1: ان ممالک میں, یہ جمہوری ممالک میں, یہاں پر جمہوریت کے خلاف بات کرنا بڑا عجیب ہے, یہ لوگ تو ان چیزوں کو نہیں پسند کرتے.
2: بالکل, میں بھی یہی کہہ رہا ہوں, یہ لوگ ان چیزوں کو نہیں پسند کرتے. تو آپ بجائے, یہی کہہ رہا ہوں, آپ ابھی بھی میرے ان دوستوں سے اپیل ہے, اگر अभी अगर मुझे मुझे मुझे पता है सबको रंज है, ये जी सानिया हुआ था उसकी कोई किसी को अभी तक इन्वेस्टिगेशन नहीं हुई उसकी कोई
1: नहीं यार, किसी को दुख है पाकिस्तान के कोने से लेकर दूसरे कोने तक,
2: दूसरे कोने तक, चूंकि जंग से लोग आए थे, साहिवाल से आए थे लोग, वो हांदन के हांदन आए थे, बड़ा दुख है यार, वो मैं उसको बुला नहीं सकता, अपने जो हमारा हुआ था उसको छोड़ दे, इनका भी इनका बड़ा दुख है, लेकिन गवर्नमेंट भी किसकी है, उन्हीं की गवर्नमेंट है जिन्होंने 2014 में आपके ऊपर गोलियां चलाई थी पंजाब से, और सीएम पंजाब का शहबाज शरीफ था।
1: क्या पता चलाई थी या नहीं चलाई थी, अभी साबित तो नहीं हुआ।
2: वही तो मैं कह रहा हूँ कि उन्हीं की गवर्नमेंट थी, और उन्हीं को ही आपने जाके उन्हीं के खिलाफ आपने या जो भी आपने इन्वेस्टिगेशन उनको कह करवाई इसकी, वो नहीं करवाते, फिर आप अदालत से अपील करें, अदालत फिर वही उसको ना देगी हुक्म, अदालत हुक्म दे सकती है, किसी को भी दे सकती है, वो जो भी है, मुझे तो अदालती जो पाकिस्तान के निजाम का नहीं पता, लेकिन अदालत तो है ना, अगर नहीं है तो फिर आप जाएं इसको प्रेस कॉन्फ्रेंस करें जाके पाकिस्तान में, सारी चीजें हैं। अब ये बैठ के हमसे सवाल ना करें कि हम इसको हम तो गवर्नमेंट में नहीं है ना, है ना हो ना, अभी है ना, 5 साल हो गए हैं, तो जब हम आए थे आपने हमसे सवाल किया था, बल्कि हमें प्रेशर डालने की कोशिश, बल्कि मीडिया में भी बातें करनी शुरू कर दी थी आपने कि हम सब मदद नहीं कर रहे, तो अब बराए करम सब दोस्तों से मेरे
1: बातें चलती रहेंगी। आप देखें ना, अब स्वीडन में सितंबर में इलेक्शन हो रहे हैं, तो जो लोग भी इलेक्शन लड़ रहे हैं क्या उनको कोई मजहबी हलफनामा लिया जाता है कि आप कौन से मजहब से आपका तल्लुक है, आप क्यों इलेक्शन लड़ रहे हैं?
2: नहीं, ऐसा कोई ऐसी कोई ऐसा कोई इशू नहीं है। पहली तो बात है कि हमें एक लफज है छक नेमली, यानी कि शुक्र अदा करना चाहिए कि आप इन ममालक में आके, ये आपको बहुत से ऐसे ममालक हैं क्या कहते हैं कहते हैं हम कहते हैं मुसलमान ममालक जो मिडिल ईस्ट में है या उधर थोड़ी बाहर, वो आपको तो वहां पर इंसानी हकूक की पूरी जो इंसानी हकूक होता है उसकी तो पूरी किसी किस्म की कोई ज्यादा सी कोई चीज नहीं है जो आप वो कर ही नहीं सकते, बल्कि वो से हर एक बोला था वैसा, लेकिन इन ममालक में आपको वो पूरा पूरा जमहूरियत के अंदर है कि हर चीज करने की आपको इजाजत देते हैं, और ये भी याद रखें कि आप क्या कहते हैं आप यहाँ पर क्या कहते हैं इन वांता यानी कि जो दूसरे दर्जे के शहरी होते हैं उसको आप ये समझ लें वो हैं, लेकिन फिर भी उन्होंने आपके साथ यानी कि मिनोरिटी कह लें, आपको लफ्ज़-ए-शान में कर लेता हूँ, मिनोरिटी कह लें, मिनोरिटी हैं आप फिर भी, और मिनोरिटी को भी वो अपनी इज्जत की नगाह से अभी भी ये सब देखते हैं, वो लहदा चीज है कि इन ममालिक कुछ लोग हैं जो दीन के खिलाफ बोलते हैं जो हमारे वो तो बड़ी देर से चल रहा है, वो तो है, लेकिन उसको उसको हमने क्या कहते हैं उसको करना है, उसका उसका उसका जवाब देना है उसको उसको उसको क्या कहते हैं
1: करेक्ट डोंट करना है, मालिक में रहते हैं जो
2: काउंटर करना
1: है, सबको दीन सिखाता है कि जहां आप रहते हैं उसके मुल्क के कानून कायदे का एहतराम करें, अक्सर हमारे पास उलमा भी आते हैं वो भी यही कहते हैं कि आप जो है एहतराम करें यहाँ के कानून का।
2: बिल्कुल, ये बिल्कुल हमारे दीन में भी है, जब आप किसी जगह हो गए हैं मुंतकिल जहाँ पर जो कोई रियासत है वो क्या कहते हैं मुसलमान नहीं है, लेकिन आप वहां पर मुंतकिल हो गए हैं जय चल रहे हैं, फिर आप उनके जो तौर तरीके हैं उसका एहतराम करें, उन्होंने आपको आपके दीन का बिल्कुल आपको क्या कहते हैं मस्जिदों की दी है इजाजत, इबादत की भी इजाजत दी है, आप अपनी इबादत भी करते हैं, हालांकि ये लोग आपसे ज्यादा हैं, आप माइनॉरिटी में हैं, लेकिन उन्होंने आपको मुकम्मल इजाजत दे रखी है, लेकिन फिर आपका ये नहीं बनता कि हम उसके ऊपर अपनी चीजें मुसल्लत करें, मसलत करना बिल्कुल नहीं बनता। हाँ, आप अपने हक के लिए लड़ सकते हैं, जो जो अगर आप समझते हैं कि ये जो हक है जो इनके आईन में लिखा हुआ है सबके लिए एक जैसा, अगर उसमें कोई थोड़ी बहुत या कोई ज्यादा कोई समझता कोई हो रही है कुताही उसको आप उजागर कर सकते हैं, और उसमें ये सुनते हैं, उसमें डिबेट होती है, फिर वो आप जब आप उसको जाएंगे नहीं होगा तो फिर उसका काम जो है ना आप उस तरह फिर आपको रिजल्ट नहीं मिलेगा। मैं इसको इससे लेता हूँ,
1: इंशाल्लाह आपसे बात जारी रहेगी, अभी टाइम हमें इजाजत नहीं दे रहा, तो उसको दूसरे पार्ट में दोबारा आपसे तफसील से बात करेंगे, आप एग्री करते हैं?
2: जी थैंक यू, मैं थोड़ा सा इसको ये बस ये बताना चाहता था कि जिस अगर आपके पास 2 मिनट है फिर अगर नहीं है तो मैं खत्म
1: कर लें। जी जी
2: अच्छा जी आप जी मैं ये कह रहा था 2 मिनट लूंगा और ये मेरा था बात के हाँ वो मैं बात कर रहा था कि जैसे कि आप कह रहे हैं कि हकूक और अपने हक के लिए लड़ना पड़ता है इन जमहूरी ममालिक में भी, ये आपकी बात सुनते हैं, लेकिन इसके लिए आपको मैंने पहले भी बहुत दफा कहा था इसके लिए आपको इनके सिस्टम के अंदर आना पड़ेगा। अब اب آپ سسٹم کے اندر آئی نہیں اب اب آ ہی نہیں پائے, یعنی کہ سسٹم ہے یعنی ان کی پارلیمنٹ, پارلیمنٹ جو ہے یہ ان کا مین ہے جو وہاں سے آپ کی آواز جو وہ آپ کی آواز جاتی ہے اور سارے لوگ سنتے ہیں اور دیکھتے ہیں اس کو. ادھر جب آپ اپنے نمائندے نہیں بھیجیں گے تو پھر آپ, میرا نہیں خیال کہ آپ کی بھرپور طریقے سے آواز جا سکے, کیونکہ آپ کونسل میں تو آ گئے ہیں, کونسل کے الیکشن جیت گئے ہیں, چھوٹے اتنے سال ہو گئے ہیں, 60 سال کی جو ہے ہماری یہ نیشن ہے ڈنمارک کی, آلموسٹ 60 کے قریب ہیں, 58 ہو گئے ہیں, 68 میں جو ہے ابا اجداد آئے تھے اور جو پہلے تھے پھر 70s میں آئے, تو آپ اس کو خود ہی کر رہے ہیں, 60 کے قریب جا رہے ہیں, تو اس حساب سے ہم نے کوئی اس طرح کی کوئی ترقی نہیں کی سیاسی, یہاں پر سیاسی بھی کرنی ہے, حالی ڈاکٹر اور انجینئر جو بننے چاہیے اس سے کوئی خاص وہ نہیں ہوتا جب تک آپ ان کے سسٹم کے اندر نہ آئے, اور وہ اس کا رزلٹ آپ نے دیکھ ہی لیا ہے مارچ کے مہینے میں ادھر ڈنمارک.
1: شاید بہت شکریہ, انشاءاللہ اگلے پروگرام میں دوبارہ اس پر کھل کے بات کریں گے.
2: جی تھینک یو, اللہ حافظ.
1: سامان ناظرین, یہ تھے شاید نسیم صاحب, ان کی باتیں آپ نے سنی. ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے, کوئی بھی بات کرنا چاہتا ہے, کوئی بھی جواب دینا چاہتا ہے, اپنی رائے کا اظہار کرنا چاہتا ہے, ادھر آپ کی آواز کا ریڈیو آپ کی آواز کا ٹائم ان کے لیے حاضر ہے.
0: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. ناظرین, یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں. سمن, جس طرح ہم نے صبح انٹرو میں اعلان کیا تھا کہ انفارمیشن کا یہ پروگرام ہوتا ہے, جہاں سے بھی انفارمیشن معلومات آتی ہیں وہ آپ کے ساتھ شیئر کرتے ہیں, ہمارے سارے ساتھی جہاں جہاں اپنا کام چھوڑ کر آپ کے پاس انفارمیشن شیئر کرنے کے لیے ٹائم نکالتے ہیں, اگر آپ کے پاس بھی کوئی انفارمیشن ہے تو آپ بھی دے سکتے ہیں, یہاں کسی پر کسی قسم کی کوئی پابندی نہیں ہے. اس وقت ہمارے ساتھ آپ کے اپنے علی جاوید ہمارے ساتھ لائن پر حاضر ہیں. علی, ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں.
3: جی بہت شکریہ, اور تمام سننے والوں کو میری طرف سے السلام علیکم.
1: وعلیکم السلام. علی, آپ کی آواز دبانے کی کوشش کی جاتی ہے.
3: جی بس جب مہربان جو ہیں وہ کافی زیادہ ہو جائیں تو پھر ایسے ہی ہوتا ہے, کوئی بات نہیں.
1: السلام علیکم. آپ کی بات بالکل بجائے, مہربان جب زیادہ ہو جائیں تو پھر ایسی حرکتیں کرتے ہیں. علی, آپ ہمارے سامعین ناظرین کو بتائیں کہ اس وقت جو ڈنمارک کے تازہ ترین حالات ہیں اور دنیا کے حالات, ہمارے اپنے پیارے وطن کے, اس کے ساتھ کشمیر کے, یہ بہت ساری چیزیں آگے پیچھے برطانیہ سے یورپ سے آتی رہتی ہیں, چونکہ سارے لوکل لوگ رہتے ہیں تو ایک دوسرے کے ساتھ ریلیٹڈ ہوتے ہیں, اس پر ڈسکس بھی چلتی رہتی ہے, آپ کیا کہیں گے؟
3: جی بالکل, پوری دنیا میں حالات جو ہیں وہ مختلف ہیں. اگر آپ ڈنمارک میں دیکھ لیں کہ ڈنمارک بھی جو ہے وہ الیکشنوں کے

0: उसको एक्टिव तो तद रखे कि आप उसको यूनियन का पैसा, वो यूनियन से पैसा ले रहा है। जब वो बीमार हो गया और वो आ गया कम्यून के पास, तो उसको इन चीजों से बड़ा करना चाहिए, उसको अलहदा करना चाहिए, और उसको सिर्फ उस पुराने जमाने की तरह उसको उस आउटलिंग में डाल देना चाहिए जहां सिर्फ बीमारी के लोग हैं।
1: शाह साहब, आखिरी
0: यहाँ
1: सवाल है आपसे। शाह साहब, ये जो लोग 11 11 12 12 13 13 14 14 15 15 साल हो गए इस मुल्क में रहते हुए, लीगल रहते हुए, उनको परमानेंट जो है वीज़े नहीं मिल रहे, हालांकि कोई क्रिमिनलिटी नहीं, कोई रिकॉर्ड नहीं है, कोई जो है स्टेट पर भी बोझ नहीं है, वो जो सहूलियात अस्पताल की जो होती है वो इंसानी हक है, उनको परमानेंट वीज़े नहीं मिल रहे। कुछ लोग आए हैं जो बाहर से आए हैं, उनकी फैमिलियों को भी वीज़े मिल गए, उनको रिहाइशें भी मिल गई, स्कूल का सिस्टम भी मिल गया, हर सहूलियात जो थी डेनमार्क की वो सारी की सारी उनको मिल गई। जो लोग इन मुल्कों में 50 साल रहते हुए हैं उनको वो सहूलियात नहीं है, जो आपसे बाद आए उनको जो है ज़्यादा सहूलियात है। शाह साहब, इसकी कमज़ोरी क्या है? हमने देखा या सोचा तो हर वक्त जो लोग कहते रहते हैं जी डेनिश पीपल्स पार्टी, ये मुसलमानों के बारे में ये बयान दिया गया, वो आप वाली बात है कि डेनिश सियासी जमातों की तरफ जाते नहीं है, हल्का भाव अपना बनाते नहीं है, या वो लोग जो आपकी आवाज़ उठाते हैं उस तरफ आप बढ़ते नहीं है, तो शाह साहब इस तरह तो मामलात नहीं चलेंगे गिले शिकवे करने से।
0: देखिए जी, यहाँ पे जो हम लोग जो नए कमर्स आ रहे हैं वो एजुकेटेड लोग हैं, वो पढ़े लिखे लोग हैं। ये इस गवर्नमेंट को उनका उनका तहफ़ हासिल है कि ये हमारे कानून की इज्जत रिस्पेक्ट करेंगे। अब आते हैं हम हमारे जमाने की, हम लोग क्या कहते हैं जी, गाड़ी इधर भी हो पाकिस्तान में भी, टोयोटा लैंड क्रूजर हो, गाड़ी यहाँ पे भी हो पाकिस्तान में भी हो, दुकानों से जो पैसा मिल रहा है टैक्स हम पे नहीं करते, टैक्सों को हम चीट ना, हमें बैंक में अकाउंट खोलने की इजाजत है, जितने नए कमर्स आ रहे हैं सारों को बैंक अकाउंट करने की इजाजत है खोलने की, जिसमें दिल चाहे घर लेना हो उनको फॉरेन फाइनेंस हो जाता है। मैं इस चीज का शाहिद हूँ कि भाई अभी एक आदमी ने, वो आए हुए उसको 6 माह हुए, उसने यहाँ पे वीला लिया। तो ये चीजें जो है हमारे लोगों को इसलिए नहीं मिल सकती क्योंकि उनको ये पता है कि ये अब जो है हमारे हमें जहनी तौर पर तकलीफ देंगे, हमें इकोनॉमिकली तकलीफ देंगे। अब अभी देख रहे, कल परसों की अखबार में था कि ये जो पांच बड़े एक्सचेंज, मनी एक्सचेंज थे यहाँ पे नर्व रो के अंदर, उन्होंने कितने अरब का यहाँ पे फ्रॉड करने का किया और लोगों के नाम उन्होंने मिस यूज किए। अगर एक आदमी है उसने एक दफा वहां पे अपना पर्सनल नंबर दिया, उसका पर्सनल नंबर बार बार यूज हुआ। तो ये चीजें जो है जब हम इस तरह के जहनी तौर पे अपनी क्रिमिनलिटी करते हैं, इससे दूसरों पे साइड इफेक्ट जरूर पड़ते हैं। लेकिन ये किसने ठीक करना है राजा साहब, ये उन्होंने आके कानून बताना है
1: लेकिन
0: जो
1: शाह साहब
0: बैठे हुए हैं।
1: जब आप बैंक मारते हैं, बैंक कार्ड मारते हैं, तो फौरन बैंक की तरफ से आता है कि आपने इतना कार्ड मारा है, आपको एकदम बैंक का जो मैसेज आ जाता है। इसी तरह ये जो कंपनियां हैं, इसके किसी का नाम यूज करते हैं तो एकदम मैसेज आना चाहिए।
0: देखें जी, आप सबसे पहले तो ये है कि ये गैर कानूनी है कि जब आप अपना पर्सनल नंबर किसी आम आदमी को दिखाते हैं, आप अपनी फिक्स्ड स्टेज डेट जो है ये दे सकते हैं, लेकिन ये चार लफ्जों का जो पीछे आपका पर्सनल नंबर है ये उल ऑलिट है, ये आप सिवाय अपने बैंक के किसी को नहीं दे सकते क्योंकि बैंक जो है वो ऑफिशियल है। अब ये जब ये आपके पास आ जाता है तो इसको मिसयूज जो मर्जी करें, या आप यहां से नहीं करेंगे, आपके नाम के ऊपर दूसरे इलाकों से इसको इस्तेमाल किया जा सकता है। आप हैरान होंगे
1: तो शाह
0: कि
1: साहब, इसका
0: हम
1: हल क्या है सब चीजों का?
0: इसका हल ये है, इंफॉर्मेशन कम्युनिकेशन। जब तक हमारे लोग जो हैं यहाँ पे, बेशक वो पाकिस्तानी तंजीमात में है, बेशक वो बजाय आपस में लड़ने के, आपस में झगड़ने के, मेरा नवाज शरीफ, मेरा चौधरी अपना शुजात, मेरा मेरा जरदारी, मेरा इमरान खान, बजाय इसके नारे मारने के, आपके हैं सबके हैं हमारे भी हैं, लेकिन इसकी बजाय आप यहाँ की जो है बातें जो हैं जो भी आपके जहन में आती हैं उसको डिस्कस करें, रेडियो पे डिस्कस करें, ताकि जो लोग सुन रहे हैं वो आगे जाके 10 आदमियों को बताएंगे कि भाई हमने ये बात सुनी है, इसमें क्या सच्चाई है, क्या बात है। इस तरह इंफॉर्मेशन जो है वो आगे फैलती है। ये याद रखें कि जो आप अदारियां लिखते हैं वो बहुत कम लोग हैं जिनके पास इतने इतने लंबे अदारियां पढ़ने के लिए टाइम होता है, लेकिन जो सुनने की बात होती है वो आप गाड़ी भी चलाते हो तो आप उसको ऑन कर दें तो आपने मोबाइल से उसको सुन सकते हैं, क्योंकि सुनने के लिए आपको कान चाहिए, आपको आंखें नहीं चाहिए। तो तो ये चीज है कि जब आप लिखते हैं तो उसके लिए आपका ज़हन, आपका दिमाग, आपकी आंखें जो है वो मोबाइल पे होनी चाहिए, वो खतरनाक है। लिहाजा अगर आप रेडियो पे आएंगे, और मेरी उम्मीद, मुझे उम्मीद है कि जितने भी हमारे यंगस्टर्स हैं, मैं उनसे बात ये कहता हूँ कि आओ बच्चे, आओ दिल्ली, आप आएंगे, देखो इदनान आ रहा है, दूसरे आ रहे हैं, जीशान आ रहा है, आप लोग आगे आएंगे, आगे आए। कासिम नजीर का मैंने पढ़ा है, बहुत अच्छी बात है, क्या अपना ओस्टल लैंडस्कार्ड में चला गया है, और भी पाकिस्तानी बच्चे हैं हाईस्कार्ड में, भाई आए, कानून का बताएं, कॉन्स्टिट्यूशन का बताएं, लोगों से डिस्कस करें, ताकि देखो अल्लाह ताला ने ये हमें खुली छूट दी है राजा साहब के, कुरान मजीद अरबी जबान में है, अगर आपको इसकी पूरी अरबी की समझ नहीं आ रही तो आप अपनी जबान में जो उसकी ट्रांसलेशन लिखी है उसको पढ़ के तो आप कुरान को समझे। तो जब हमें अगर डेनिश की समझ नहीं आ रही तो कम से कम अपनी जबान में तो उसकी ट्रांसलेशन सुने, उसकी बात में चर्चा करें।
1: आखिरी सवाल है, 1.5 मिनट है हमारे पास, शाह साहब मुहर्रम कब शुरू हो रहा है?
0: जी पक्की उम्मीद है कि ये 16 की शाम को शुरू हो जाएगा, और ये जो है असल में ये माह मुहर्रम है, लेकिन जो शहादतें हैं जो करबला के मैदान में जो शहादतें हैं वो 6-7 मुहर्रम की तारीख को शुरू होती हैं, और उसके बाद 10 मुहर्रम को नवासा रसूल इमाम हुसैन अलैहिस्सलाम की शहादत होती है, और ये आगे फिर असल जो है ना शहादतें वो अफसोस के दिन वो 10 के बाद आगे जाती है। अभी तो वाकयात हुए ना कि हज से पहले के ये वाकयात होते हैं, सारा ये लंबी इस्लामी कलीमात है जिसमें हम किसी वक्त बैठ के आराम से बात करेंगे, अगर लोग इंटरेस्टेड हैं तो इंशाल्लाह।
1: बहुत शुक्रिया, आपने बड़ी जबरदस्त बात की, इंशाल्लाह एक प्रोग्राम इस पर तफसीलन बनाएंगे इन दिनों में। आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमारे साथ शेयर किया। सामान्य नाज़रीन, ये थे सैयद तौकीर हसन बुखारी साहब जो कि अपना नुक्ता नज़र पेश कर रहे थे, आपको इन्फॉर्मेशन दे रहे थे। सामान्य हमारा किसी से मुतफिक होना ज़रूरी नहीं है, अगर आप कोई बात करना चाहते हैं, अपनी राय देना चाहते हैं, कोई इन्फॉर्मेशन देना चाहते हैं तो अदर आपकी आवाज़ का टाइम आपके लिए आ।
2: ये रेडियो आपकी आवाज़ है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज़ सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। आज हम बात करेंगे कौमी सियासत पर, इलेक्शन हो गए, हुकूमतें बन गई, कम्यून की सियासत पर भी बात करेंगे, इसके बारे में जानने की कोशिश करेंगे। और हमारे साथ हैं अदनान अली अमीन जो कि तजिया नगार हैं, और मुजीबुर्रहमान कुरैशी साहब जो कि SF पार्टी से उनका तल्लक है लेकिन कम्यून से, अपनी कम्यूनिटी से भी उनका गहरा तल्लक है, और सियासी जमात के भी वो सदर हैं। दोनों मेहमानों को खुश आमदीद कहते हैं।
3: बहुत शुक्रिया जी।
1: अदान, आपसे पहला सवाल करेंगे कि 2026 के इंतखाबात के बाद नई मखलूक को हुकूमत बन गई, आप इस हुकूमत की सबसे बड़ी तरजीह आप क्या समझते हैं?
4: सब तो अभी तो क्या कहते हैं, वो बड़ा मुश्किल है कहना, क्योंकि अभी तो ये नए नए शुरू हैं और इनके क्या कहते हैं, आस्ता आस्ता जब ये अपना काम शुरू करेंगे तो फिर ही पता चलेगा। आज इनके लिए एक मुश्किल आई थी गवर्नमेंट के लिए, क्योंकि विलेजिंग पुलसी के अंदर एक पॉलिटिकल असाइलम सेंटर इनने पूरे यूरोप में दबी की है उसको बनाने के लिए, और उसके अंदर मसाइल के अंदर मसला ये था कि जो सिटिंग गवर्नमेंट है उसमें से दो पार्टियां जो हैं वो इसके हक में थी, और दो पार्टियां जो थी वो इसके अगेंस्ट थी, और इनके अलायंस विंगर्स लिस्ट के साथ वो भी अगेंस्ट थी। तो वहां से थोड़ा बहुत क्या कहते हैं ना पता चल गया था कि एक आपस में वायदा हो चुका होगा लास्ट विजिट ऑफर के जो फॉरम उल्लेंगे पुलिस के ना वो ये पौड़ी पत्री के साथ ही बनाएंगे ज्यादा, तो मतलब उससे एक फिंगर पाय मिल जाती है कि गवर्नमेंट का एक तो वेरियंट है, दूसरा ये कि ये गवर्नमेंट के अंदर अब आस्ता आस्ता अपना इन्हें काम शुरू कर दिया और देखते हैं कि क्या है। इनकी फर्स्ट पीरियड तो यही है ना कि गवर्नमेंट के जो बजट्स है, कमून के जो बजट्स है उनको जल्द से जल्द खत्म किया जाए और उनको दिया जाए कि वो अगले साल अपना क्या कहते हैं उनको पता होगा हमारे पास कितने पैसे हैं और हम अपना काम किस तरह से करेंगे,
1: किस तरह कर सकते हैं। लेकिन अदरान, दूसरी तरफ आम शहरियों के लिए जो महंगाई की बढ़ती हुई जिंदगी की लागत अब भी एक बड़ा मसला है, सोशल डेमोक्रेट्स इस पर क्या अमली इकदाम कर रहे हैं?
4: सबसे पहले तो उनने एक और चीज की थी कि ये इन्हें इसको कंट्रोल करने के लिए जो बिफोर होता हुआ है ना, वो 1.1 मिलियन लोगों के लिए ज्यादा की है। और दूसरा ये देख रहे हैं कि और सहूलतें भी ये देखेंगे, मगर ये तो आस्ता आस्ता ही करेंगे। महंगाई है, इन्फ्लेशन भी ज्यादा गई है, मगर उस पर ये बेनिफिट हुए कि गवर्नमेंट जो बेनिफिट ली दो तीन बड़े डिस्काउंट के क्या कहते हैं थे, उनने आपकी प्राइसिंग को थोड़ा नीचे कर दिया और क्या कहते हैं लोगों की मदद करने की कोशिश की है। मगर इसमें कोई डाउट नहीं है कि इन्फ्लेशन है इस वक्त, मगर उसका ये भी है ना कि आप हो सकता है कि कुछ चीजें बेहतर हो जाए, क्योंकि जिसकी वजह से बहुत ज्यादा ऊपर जाने वाली थी वो था ये जो कॉन्फ्लिक्ट बन गई थी ईरान और अमेरिका की, और वो लग रहा है कि वो कॉन्फ्लिक्ट
1: तो चलता रहेगा। लेकिन अफलाई रियासत वेलफेयर स्टेट जो है बनाने के लिए आपकी जमात के अहम मनसूबे क्या है, मतलब बड़े बड़े क्या है, 1, 2, 3, 4?
4: सबसे पहले तो इनका यही है ना कि ये पेंशन के सारा सिस्टम को देखना, देखेंगे आप कि पेंशन का सिस्टम कैसा है। दूसरा ये देखेंगे कि ये क्या कहते हैं जो सिस्टम है ट्रैफिकल सिस्टम को बेहतर करने की कोशिश करेंगे। तीसरा ये है कि ये डेंटिस्ट और इनके ऊपर ये काम शुरू करेंगे। और चौथा इनका यही है कि स्कूलों को बेहतर करने की कोशिश करेंगे, क्योंकि जो जो फॉल्क स्कूल है ना उसके अंदर जो जो जो स्टूडेंट है ना वो काफी वीकनेस है। तो ये अवसर इनकी ये प्रायोरिटी है कि इन चीजों को देखा जाए और इनको क्या कहते हैं बेहतर किया जाए, क्योंकि फॉल्क स्कूल के बच्चे पढ़ने में नहीं पूरे 100% ठीक होंगे, ऐसे नहीं होंगे तो फिर मसाइल रहेंगे।
1: मुजीबुर रहमान कुरैशी साहब, आपका तल्लुक एसएफ पार्टी से है और आप लोकल सियासत भी करते हैं, आप क्या कहेंगे इसके मतलब जो चीजें मैंने पूछी है अदनान से?
3: बिस्मिल्लाह रहमान रहीम, मोहतरम राजा साहब और अदनान अमीन साहब और सुनने वाले सबको अस्सलाम वालेकुम। देखिए अदनान ने माशाल्लाह बड़ी तफसीलन आपको बताया, अभी सबसे पहले हम ये कितने प्रोग्राम कर चुके हैं, बिल्कुल अभी नई हुकूमत बनी है, इसको चंद दिन हुए हैं, तो चंद दिन में तो सारी प्रायोरिटी सारी चीजें सामने नहीं आएंगी। मैंने पहले भी कहा था, आज भी कह रहा हूँ कि ये जो जितना इनका प्रोग्राम है ये 1 अक्टूबर के बाद और फिर जो स्टार्ट नया साल होगा उसके अंदर आस्था से चीजें ये बाहर आएंगी। अभी तो हमें तो ये भी नहीं पता कि ये जो चार पार्टी जिन्होंने मिलकर हुकूमत बनाई है इनकी आपस में क्या मुआहदे हुए हैं, इनकी आपस में क्या बातचीत हुई है, एसएफ ने क्या डिमांड्स किए, एसएफ ने किस चीज पे कहा है कि आपने ये काम करना है ताकि आवाम के लिए बेहतर हो, या मोरार वालों ने क्या कहा है कि किस चीज पे काम करना है। तो ये देखिए जो चंद चीजें सामने आ रही हैं, जैसे स्कूलों का बताया, क्योंकि वो मेजर फेडरेशन ने कहा था कि क्लासेस में बच्चे बहुत ज्यादा होते हैं, 25-26 बच्चे होते हैं, स्टूडेंट जो होते हैं, तो कम उसमें काम किए जाएं, तो ये है कि ये एक एजुकेशन के लिए एक बेहतरी आएगी। फिर जैसे डेंटिस्ट का इन लिस्ट जो है उसके ऊपर जोर दे रही है क्योंकि वो सामाबाद कर रहे हैं, तो इसके ऊपर भी। लेकिन मैंने आपको कहा कि जितनी चीजें भी हैं जो भी पार्टीज है, जाहिर सी बात है अभी महंगाई इसलिए ज्यादा है, जैसे ईरान अमेरिका का तो कन्फ्लिक्ट हाल हो चुका है ऑलमोस्ट, आई थिंक आज या कल उस पर साइन हो जाएंगे, और आपने देखा कि आज भी तेल की कीमतें गिरी हैं, तो जैसे ही तेल की कीमतें गिरती जाएंगी महंगाई के ऊपर ही कंट्रोल होगा, इसमें कोई दूसरी राय नहीं है। मुल्क के अंदर बहुत महंगाई है और उसके ऊपर जो है ना जितनी भी हमारी तनख्वाहें हैं या हमारी पेंशनें हैं उसके ऊपर गुजारा मुश्किल है। ये वेलफेयर एक कंट्री है डेनमार्क, और दुनिया में इसका एक नाम है स्कैंडिनेविया के जितने भी ममालिक है उसमें सबसे ज्यादा आगे है। लेकिन ये चीजें अभी आस्ता आस्ता होंगी, लेकिन अभी मैंने जो कहा है कि अभी बहुत जल्दी हम तजिया कर सकते हैं कि क्या क्या होना है, लेकिन जो प्लान जो अक्टूबर में जैसे अब कमून्स के वो जितने भी फंड्स हैं वो बाहर निकलने हैं और जो इस्तेमाल होने हैं, और नया फाइनेंस लॉ जब बनेगा और जब पार्लियामेंट जब ये छुट्टियां गुजार के आएगी तो जब नया सेशन शुरू होगा तो उसके बाद राज साहब तमाम चीजें आस्ता आस्ता हर जमात की बाहर आनी शुरू हो जाएंगी। अभी तो वो सेटल हो रहे हैं, अभी तो जितने भी मिनिस्टर बने हैं वो अपने ऑफिस में सेटल हो रहे हैं, अपनी ऑफिस की चीजें देख रहे हैं, अपने लोगों को अनसर्व कर रहे हैं, तो मैं समझता हूँ कि तो बहुत ज्यादा जल्दी टाइम है कि जिसमें कह सकें जी कि ये एसएफ करेगी, सोशल डेमोक्रेट क्या करेगी, मुद्रात क्या करेगी, जितनी भी ये इस्लामाबाद पार्टी जिन्होंने हुकूमत बनाई है, तो थोड़ा सा वक्त चाहिए इंशाल्लाह। मुझे लगता है कि इन्होंने बेहतर सोचना है, अगर बेहतर नहीं सोचेंगे جیسے صحت ہے، جیسے سکولز ہے، جیسے مہنگائی ہے، جیسے اور چیزیں ہیں، تو میرا خیال ہے نیکسٹ الیکشن ان کے لیے مشکل ہو جائے گا. تو بہتر
1: مشکل ہو جائے گا. آپ بجا فرما رہے ہیں مجیب صاحب، عدنان آپ مجیب صاحب نے اس طرح نشاندہی کی ہے، سوشل ڈیموکریٹ کو پچھلے الیکشن میں، پارلیمنٹ کے الیکشن میں بھی، کمیون کے الیکشن میں بھی کئی علاقوں سے بہت زیادہ سیاسی نقصان ہوا. تو اب دوبارہ اعتماد حاصل کرنے کے لیے کہ آپ کیا کر رہے ہیں، آپ کی جماعت کیا کر رہی ہے؟
4: ڈاکٹر صاحب دیکھیں، ایک تو بات ہوتی ہے کہ جب آپ سٹنگ گورنمنٹ ہوتے ہیں اور آپ کم از کم 7-8 سال ہو جاتے ہیں اور آپ ڈیفینیٹلی آپ بیک ہو جاتے ہیں. جس چیزوں سے ہمیں مار پڑی تھی اور جس چیزوں سے ہم لوگوں کی لاسٹ ہوئی ہے، ان چیزوں پہ بھی ہم غور کر رہے ہیں اور آبویسلی ان کو ہم اٹھانے کی کوشش کر رہے ہیں. آبویسلی پارٹی کے اندر ایک سیٹ اپ بنا ہے اور اس کو دیکھنے کی کوشش کی جا رہی ہے، اور اسی کے اندر یہی ہے کہ جیسے بھائی صاحب نے کہا کہ ہم اب ٹائم لے کے ہر چیز کو، ہر ایشو کو اٹھانے کی کوشش کر رہے ہیں اور دیکھ رہے ہیں کہ اس کو بہتر کیسے کیا جائے. ہر کمون کے اندر کوئی نہ کوئی مسائل ہے اور ان کو بھی ہم دیکھنے کی کوشش کر رہے ہیں. تو اب اسے دیکھا جائے ایک لانگ ٹرم پالیسی بنائی جائے گی اور وہ بنائی بھی جا رہی ہے. اسی لیے پیپرز نے یہ جو جب الیکشن ہاری تھی تو جب دوسرا کانگریس بولتے آیا تھا تو اس نے کہہ دیا تھا اس نے کہ میں کسی قیمت پہ اپنی مارجن پہ کمپرومائز نہیں کر سکتی سب پہ کیونکہ ہماری بہت بڑی لاسٹ ہے. اور ہمیں ایک میسج لوگوں سے ملا ہے کہ ہم نے سر لوگوں کی پالیسیز سیریس نہیں لی. جیسے آپ کہتے ہیں کہ کوپن ہے جن کے اندر پارکنگ کا بہت بڑا مسئلہ ہے، یہ پارٹی کو 7-8 سال سے لوگ کہہ رہے تھے مگر ادھر انہوں نے سیریس نہیں تھا لیا. اس کا نتیجہ یہ ہوا تھا کہ وہ کیا کہتے ہیں اسی طرح سے وہ کافی کمونوں میں کافی چیزوں کی وجہ سے ہرے ہیں کیونکہ انہوں نے لوکل مسائل نہیں تھے دیکھے. نیشنل پلان پہ یہ تھا کہ لوگوں کی یہ تھا، یہ ایشو جو سب سے پہلے میں نے کہا اسکولوں کا ایشو بہت بڑا تھا، کرائم کا بہت بڑا ایشو ہے، کیا کچھ جگہوں پہ سزا بھی صحیح نہیں ہے. تو اب سر یہ سارا کچھ دیکھا جا رہا ہے اور اسی لیے تھوڑا بہت ہو سکتا ہے کہ اس مسٹری میں بھی تبدیلی کی گئی ہے کہ نئے مستر آئے اور ان کا نیا ونکل سے وہ کیا کہتے ہیں چیزوں کو دیکھیں. تو اب دیکھتے ہیں کہ فیوچر میں کیا ہوتا ہے.
1: عدنان یہ ساری چیزیں درست ہیں سیاسی لحاظ سے، لیکن نوجوان ووٹرز کو آپ جو ہے اپنی طرف کس طرح، اپنی جماعت کو کس طرح متوجہ کریں گے؟ کیا کوئی نئی حکمت عملی ہے؟ اسی طرح سوشل ڈیموکریٹ ہمیشہ روایتی طور پر مزدور طبقے کی سیاست سے دور ہو گئے ہیں، آپ اس تنقید کا کیا جواب دیں گے؟
4: صاحب لوگ اس لیے بھی دور ہوئے ہیں کہ لوگوں کے جو لوکل مسائل ہوتے ہیں نا، انٹرنیشنل مسائل، وہ شاید لوگوں کو تھا کہ ہم نہیں دیکھ رہے اور اس کی وجہ سے یہ پارٹی کو کافی نقصان پڑے ہیں. اور دوسرا مسئلہ یہ ہے کہ ہمارا ایک بہت بڑا مسئلہ پڑ گیا تھا جو بیسیکلی ابھی بھی پڑا ہوا ہے اور الیکشن کے بعد بھی پڑا ہوا ہے کہ یہ جو انفارچونیٹلی مسلمانوں پہ ٹارگیٹنگ ہو گئی تھی نا، اس کا بڑا ڈیمیجنگ کنٹرول ہوا ہے. اور آپ دیکھے آتے سارے مجھے خود اس کی سمجھ نہیں آ رہی کہ پارٹی کے اندر کیا ہوا ہوا ہے کہ ایک سے ایک ود کہتے چلانگ مار کے نا اسٹیٹمنٹ دے رہے ہیں، مگر دیکھتے ہیں اب فیوچر میں کیا ہوتا ہے. اور اب تو سمر ویکیشن سب کی شروع ہو جائیں گی تو پھر سمر ویکیشن کے بعد ہی زیادہ پتا چلے گا کہ کیا بنتا ہے.
1: کیا بنتا ہے مجیب صاحب، آپ نے عدنان کی باتیں سنی، آپ بھی کی جماعت بھی مزدوروں کے حق میں ٹھیک تھی اور دوسرے کام کرنے والوں کے حق میں جو ان کے حقوق کا خاص خیال رکھتی تھی. اب تو یہ آپ سارے سوشل ڈیموکریٹ بھی حکومت میں ہیں، ایس ایف بھی حکومت میں، انی سلسٹن بھی حکومت میں، یہ حکومت سے باہر نہیں ہے، لیکن جو دوسری پارٹیاں آ گئی ہیں جو سرمایہ داروں کی طرف بھی جاتی ہیں، تو آپ اس چیزوں کو کس طرح دیکھ رہے ہیں؟
3: دیکھیں جیسے عدنان نے کہا نا، اب تھوڑا سا ٹائم چاہیے. ظاہر سی بات ہے ابھی جو جتنی یہ پارٹیز ملی ہیں دوبارہ، میں نے پہلے بھی کہا تھا کہ 12 سال کے بعد ایس ایف جو ہے دوبارہ حکومت میں آئی ہے، تو ظاہر سی بات ہے جی اپنی پالیسیاں جو ان کی ہیں، جو آپ نے مزدوروں کا مینشن کیا ہے، آپ نے نوجوانوں کا کیا ہے، تو اس کی طرف انہوں نے غور کرنا ہے. اور اس میں میرا خیال ہے کوئی دوسری رائے نہیں ہے، لیکن تھوڑا سا ٹائم، جب حکومت چلنی شروع، جیسے ہی چھٹیاں ختم ہوگی، اب پارلیمنٹ کا سیشن شروع ہوگا، تو اس کے بعد جو ہے نا آہستہ آہستہ چیزیں سامنے آئیں گی، نہیں آئیں گی تو ان کو سوچنا پڑے گا کہ ہم نے اس کو آگے کیسے لے کے جانا ہے. اور مجھے امید ہے کہ میں ابھی کچھ کہہ تو نہیں سکتا، مجھے امید ہے کہ یہ جو ابھی نئی حکومت بنی ہے، جن پارٹیز کی بنی ہے، انہوں نے فیوچر میں جو عام لوگ ہیں, جو ٹھیک ہے سرمایہ دار کی طرف ہی تو آپ کو پتا ہے وہ توجہ ہوتی ہے, سرمایہ دار نے تو یہاں پہ بھی اپنا کام دکھانا ہوتا ہے, ظاہر بزنس مین ہوتے ہیں, بزنس چلے گا, کوئی تجارت ہوگی, کوئی معاملات چلیں گے تو اس سے بھی پیسہ آتا ہے, گورنمنٹ کو اس سے فائدہ ہوتا ہے, ان کو بھی تو وہ چھوڑ نہیں سکتے. لیکن مجھے لگتا ہے کہ جو ڈیمیج ہوا ہے اس الیکشن میں پارٹیز کا, مختلف پارٹیز کا, انہوں نے اس کو دیکھنا ہے کہ ہم کس وجہ سے ہمیں نقصان ہوا ہے, ہمیں ہماری کیا غلط پالیسیاں تھیں, ہماری کیا غلط جو ہم نے ایسے کام کیے جس کی وجہ سے ہمیں پیچھے, ہمیں عوام نے پیچھے دھکیل دیا. تو ان چیزوں کو میرا خیال ہے وہ بہتر طریقے سے پیش کریں گے, اور مجھے امید ہے انشاءاللہ جتنی بھی یہ حکومت مل کے بنی ہے یہ بہتر سے بہتر کام کریں گی. تھوڑا سا انتظار کریں, مجھے لگتا ہے اکتوبر کے بعد ہی ہمیں کوئی اس کا کوئی فائنل آستہ آستہ چیزیں تھوڑی تھوڑی سامنے نظر آنی شروع.
1: چلیں عدنان, آپ بتائیں کہ آپ کی کمیون کوپن ہیگن کی کمیون اور اس کے ساتھ فریڈ اسپیا کمیون ہے جو کوپن ہیگن کے ساتھ ہے, تو آپ کی جو ہے وہ میئر بھی بنتے ہیں, جو ہے بہت ساری جگہوں پہ بیٹھتے بھی ہیں, پاورفل بھی ہیں, حکومت بھی ہے مرکز میں, تو اگلے 4 سالوں میں آپ نے کیا سوچا ہے, کیا تبدیلیاں کریں گے کمیونوں میں؟
4: سر سب سے پہلے تو بات یہ کہ ہر کمیون جو ہوتا ہے نا اس کا اپنا ایک سٹرکچر ہوتا ہے اور ایک چیز ہوتی ہے. سب سے پہلے پیریڈ جیسے میں نے آپ کو شروع میں کہی ہے نا, اور جو کمیونوں کی جو وشز ہیں اور ڈسٹینسل کمیون ہو جائے, پھر آپ پہ کمیون ہو جائے, رقو پر ہو جائے, ان کے دو چیزوں پہ غور ہے. ایک کے فوکس کو ہونا جو ہے نا وہ بہتر ہو جائیں, کلاسیں بہتر ہو جائیں, اسٹوڈنٹ بہتر ہو جائیں, اور یہ جو نئے ریفارم آ رہے ہیں ایجوکیشن کے کمیشن کے جو بنے تھے وہ امپلیمنٹ ہو گئے. دوسرا ان کا بڑا ہیلتھ کی طرف کیا کہتے ہیں غور ہے کہ ہیلتھ کو کیسے بہتر کیا جائے, کیونکہ یہاں پہ ایک بہت بڑا مسئلہ بھی پڑا ہوا ہے کہ این سمجھ بہت آ رہی ہے, فورنس بہت آ رہے ہیں, ہو رہے ہیں, ان کو بھی ایک سسٹم چاہیے, ان کی بھی ایک زندگی ہے. تو یہ اس ان چیزوں پہ. اور تیسری جو سب سے بڑی کمیونوں کا چیلنج ہے نا اس وقت, بہت ساری ویسٹ ہے ان کمیونوں میں بھی, اور آپ کو پتا ہے کوپن ہیگن کمیونوں میں بھی, وہ ہے کرائم جس طرح سے ہے, بال اور ناکو اور یہ چیزوں کا, اس پہ بڑا فوکس ہے ہر کمیون کا. یہ تین چیزیں وہ جو ہے نا فوکس کمیون نے بڑی رکھی ہوئی ہیں اور ان پہ وہ کام بھی کر رہے ہیں,
1: کام کر رہے ہیں عدنان. لیکن اگلے 4 سالوں میں نوجوان جو ووٹر ہے وہ نیشنل الیکشن میں, پارلیمنٹ پارلیمانی الیکشن میں بہت سارے ووٹ جو ہیں وہ نوجوانوں کے بڑھ جائیں گے, اس پر بھی ڈیفینیٹ جماعتیں کام کریں گی. اگر یہی حال رہا, یہ بڑی پارٹیوں کی بات کر رہے ہیں جو حکومت میں بیٹھ گئی ہیں, 4 بڑی پارٹیاں بیٹھی ہیں حکومت میں اور اس کے ساتھ اتحادی لوگ بھی ساتھ شامل ہیں, اگر انہوں نے کچھ نہیں کیا تو اگلے 4 سالوں کو اگر آپ کریں مائکروفون میں دیکھیں, شیشے میں, اینکو والے شیشے میں, تو کیا لگتے ہیں اگلے 4 سال آپ کو؟
4: میں دیکھوں تو مشکل لگتے ہیں, اور آپ کو یہ بھی سوچنا چاہیے کہ 3 ڈفرنٹ حکومتیں بنی ہیں, مگر مین بات آپ کو ہمیشہ یہ بھی یاد رکھنی چاہیے کہ یہ 3rd دفعہ سوشل ڈیموکریٹک کولیشن کے اندر ہیں اور اس بار 12 میں انٹیک ہوئے تھے, تو آبویسلی فیوچر ان کے لیے ٹف ہے کیونکہ اکنامی بھی پھنسی ہوئی ہے تھوڑی بہت, کیونکہ بہت سارا خرچہ یوکرین کی جنگ کی وجہ سے آ رہا ہے, تو پھر آبویسلی چیزیں تو ایسے ہی ہیں.
1: منجیو صاحب, یہ چوتھی جو ساتھ پانچویں پارٹی لگی ہوئی جو سلیپنگ پارٹنر ہیں, وہ جو الٹرنیٹو پارٹی بھی ہے, تو ان کے جو ایک لیڈر ہیں پاکستانی نژاد قاسم نذیر, جب ان سے بات ہو رہی تھی تو وہ کہہ رہے تھے جی ہم نے اپنے مقاصد حاصل کر لیے ان کو سٹوٹ کرنے کے لیے. آپ کس طرح دیکھتے ہیں ان چیزوں کو, آپ کی پارٹی نے کیا حاصل کر لیا ابھی؟
3: میں نے تو آپ کو پہلے بھی کہا جی کہ ابھی جو ان کے درمیان, یہ 4 پارٹیز کے درمیان جو بات چیت ہوئی ہے, جو ان کے ساتھ آپس میں ڈیل ہوئی ہے کہ ہم نے فیوچر میں کیسی چیزیں لے کے آنی ہے, کیا آپ نے کسی کو ابھی مکمل طور پہ معلوم نہیں ہے. میں پھر ابھی آپ کو کہہ رہا ہوں کہ یہ اکتوبر تک آپ کے سامنے آئیں گی, اور ہم بھی کوشش کریں گے کہ اپنی پارٹی سے رابطہ قائم کر کے ان سے پوچھیں جی کہ آپ نے کس چیز کے اوپر عوام کے لیے, ملک کے لیے, سب سے پہلے ڈنمارک کے لیے, پھر عوام کے لیے, آپ نے کیا کیا چیزیں جو بہتر کرنے کے لیے. دیکھیں ہمارے پاس ابھی دیکھیں نا, صحت کا بھی بات ہوئی ہے, تعلیم کی بات ہوئی ہے, اب ہماری پینشنسٹ ہیں, ہمارے الڈرا ہیں, ہمارے فلائی ایم ہیں, بے شمار چیزیں ہیں. تو یہ آپ کو جتنی چیزیں رائے صاحب, یہ اکتوبر سے پہلے تھوڑا سا امپوسیبل ہے کہ ہمیں ان چیزوں کا پتہ چل سکے, تو جیسے ہی ہمارے پاس معلومات آئے گی تو انشاءاللہ ہم شیئر کریں گے آپ کے ساتھ بھی, اور اپنی جو کمیونٹی ہے اس کے ساتھ بھی شیئر کریں گے کہ بھئی ہر پارٹی نے کیا کیا, اپنا ایک مقصد اس کو حل کرنا ہے, اور جو اگلے 4 سال ہیں وہ کیسے گزارنے ہیں. تو جو پارٹی جو چیز بہتر عوام کے لیے لے کے آئے گی تو میرا خیال ہے اس کی پھر آئندہ بھی کامیابی ہوگی.
1: صاحب چلتے چلتے یہ بھی بتا دیں عدنان کے پاس جانے سے پہلے کہ جب اتنے زیادہ مسائل ہیں، اتنی زیادہ چیزیں ہیں، سب کو سمجھ بھی ہے، لیکن کیا سمجھتے ہیں کہ غیر ملکی اسپیشلی پاکستانی نژاد سیاستدان یا دوسری جماعتوں کے سیاستدان ان چیزوں کو سمجھتے ہیں کہ آنے والا وقت ہمیں کس طرف لے کے جا رہا ہے، لیکن ہمارا جو اسٹائل ہے وہ ابھی تبدیل نہیں ہونے کے لیے تیار نہیں ہے؟
3: دیکھیں جی، جو ہمارے جتنے بھی اب کموز کے اندر جو یا ریجن کے اندر جیسے ہمارے نوجوان آئے ہوئے ہیں، تو میں سمجھتا ہوں کہ ان کو، کیونکہ یہاں کی وہ پیدائش ہے ماشاء اللہ، ڈینش اور زبان پہ اور معاشرے کا اور قانون کا سب کچھ ان کے پاس علم ہے اور ویل ایجوکیٹڈ ہیں، تو میرا خیال ہے وہ فیوچر کو بھی دیکھ رہے ہیں اور اگلی جو چیزیں ہیں انہوں نے وہ والی سیاست نہیں کرنی جو آج سے 10 سال یا 20 سال پرانی تھی ہماری فارنرز کی. ان کو جیسے لوگ اب دیکھیں جتنے بھی زیادہ تر منتخب ہوئے ہیں یہ پارٹیوں سے منتخب ہوئے ہیں اور بڑی بڑی پارٹیوں سے منتخب ہوئے ہیں، اور دو آپ کے ویزا بامسٹر بھی بن گئے ہیں، ریجن میں بھی آپ کا بندہ چلا گیا. تو میرا خیال ہے آئندہ جو 4 سال، جیسے آپ نے پہلے کہا کہ اب بہت سارے نوجوان کی ووٹ جو ہے نا اور بننی ہے جو 18 سال کے ہو جائیں گے اگلے الیکشن تک، تو میں سمجھتا ہوں کہ اگلا الیکشن بھی ٹف ہوگا اور یہ جماعتیں ہیں سوچ رہی ہیں نوجوانوں کو کیسے آگے لے کے آنا ہے. اور جو نوجوان اس وقت کمونس میں اور ریجن میں بیٹھے ہیں ان کو چاہیے کہ اپنے فیوچر سے اپنے وہ چیزیں اچیو کریں جس پہ ان کو آئندہ جو آپ کو 4 سال کے بعد جب آپ نے الیکشن لڑنا ہے تو وہ آپ کے کام آ سکے، جس میں عوام کی بہتری ہو، ملک کی بہتری ہو، ان کی اپنی اپنے بچوں کی بہتری ہو. تو میرا خیال ہے نوجوان، مجھے لگتا ہے کہ یہ جیسے سٹارٹ نیا سال ہوگا 2027، تو میرا خیال ہے اس میں بہت ساری چیزیں سامنے راست آ جائیں گی.
1: اذان کلوزنگ کی طرف آپ نے سب چیزوں کو انالائز تو کر لیا ہوگا، ڈیفینیٹ آپ کرتے بھی ہیں، تجزیہ کرتے ہیں، آپ ہر چیز کا تجزیہ کرتے ہیں. عدنان، کیا آپ کو سمجھ آتی ہے کہ جو ہمارے اپنے غیر ملکی ہیں وہ اس طرف جائیں گے، ڈینس سیاست کی طرف جائیں گے یا اپنی روایتی سیاست کریں گے؟
4: زیادہ سب موسٹلی جو یہاں کے یانگسٹر پڑھ کے آ رہے ہیں نا، وہ تو ڈیفینیٹلی ڈینس کی سیاست کی طرف جائیں گے. ان کی روٹین تری ہو رہی ہے تو وہ آبویسلی وہ پاکستانی سیاست سے پیچھے ہوتے جا رہے ہیں اور وہ سمجھ بھی رہے ہیں اس پورے معاملے کو، تو ان شاء اللہ تعالیٰ بہتری ہوگی.
1: آخری بریکنگ نیوز آپ کیا دیں گے؟
4: بریکنگ نیوز تو اس وقت کوئی نہیں ہے، ابھی بس یہ ہے کہ سب اپنا کام کر رہے ہیں اور جیسے کہا گیا پروگرام میں، ان شاء اللہ تعالیٰ دیکھتے ہیں کہ فیوچر میں کیا ہوتا ہے اور پھر جب بریکنگ نیوز ہوگی تو پھر بھی اس کو ضرور بتائیں گے.
1: مجیب صاحب، آپ بھی کوئی بریکنگ نیوز دیں گے؟
3: نہیں جی، ابھی میں نے کہا کچھ بھی، ابھی آپ اس چیز کو اندازہ رکھیں، اکتوبر سے پہلے کچھ نہیں ہے اور اس کے بعد نئے سال کے شروع میں آپ کو بے اچھی اچھی خبریں ملیں گی. اور جب بھی ہم پارٹیز کے ساتھ میٹنگز کریں گے، یا جیسے نان صاحب ہیں یہ تو بہت ایکٹیو ہیں ماشاء اللہ، تو جیسے جیسے بات سامنے آئے گی آپ کو بھی اور ان ویوز کو بھی انفارمیشن ملتی جائے گی. لیکن کوشش ہونی چاہیے کہ جتنی ان پٹ کمونز کے اندر جو ہمارے لوگ بیٹھے ہوئے ہیں اور جو اس وقت مطلب کہ اچھی مطلب دیکھیں وہ ان کے گروپس بنے ہوئے ہیں، ان کو کوئی فورمین چیئرمین بنا ہوا ہے، مختلف جو ویلز ہوتے ہیں، تو ان کو چاہیے کہ اپنا کام کریں. کہ دیکھیں ابھی آج جون ہو گیا ہے اور جون میں ابھی نومبر میں 1 سال ان کا گزر جائے گا، تو باقی 2.5 سال رہ جائیں گے، تو انہوں نے اگر کچھ ایسی ان پٹ نہیں ڈالی ہوگی تو میرا خیال ہے ان کا الیکشن بھی جتنا بڑا مشکل ہو جائے گا. تو میں ان سے بڑی یہ گزارش ہے کہ بھائی آپ اپنی جو بھی کمونز میں اپنا کام کر رہے ہیں اس کو تھوڑا تھوڑا آپ کے ریڈیو پہ آ کے تھوڑا سا لوگوں کو بتایا کریں، تھوڑی سی لوگوں کو انفارمیشن ملتی رہے کہ بھائی ہماری کمونز میں، مختلف کمونز میں لوگ بیٹھے ہوئے ہیں، کیا کیا کام ہو رہے ہیں، تاکہ لوگ جو ہیں تھوڑا سا اس سے ان کو انفارمیشن مل جائے. تو امید ہے کہ دیکھیں جیسے عدنان کہہ رہے ہیں کہ ابھی تو کوئی ہمارے پاس ایسی خبر نہیں ہے، لیکن جلدی جیسے کی ہوگی آپ کے ساتھ شیئر کریں گے اور ویورز کو بھی بتائیں.
1: عدنان، آپ آخر میں کس طرح اپنے سامعین ناظرین کو کہیں گے؟ ہم باتیں تو بہت کرتے ہیں، آنے والے دنوں میں بھی ہم کافی مصروف ہو جائیں گے، اگلے مہینے محرم بھی شروع ہو چکا ہے، اس پر بھی لوگ مصروف ہو گئے ہیں، لیکن چھٹیوں پہ سیاستدان چھٹیوں پہ چلے گئے، تو ہم تو سیاسی لحاظ سے 12 مہینے چھٹیوں پہ رہتے ہیں، لیکن دوسری طرف کچھ لوگوں نے اپنی اپوائنٹمنٹس بھی کینسل کرا دی ہیں کہ ڈاکٹروں کا دانتوں کا علاج ہوا فری ہو جائے گا. یہ فری ہوگا یا مجیب صاحب کی طرح اگلے سال تک جائے گا؟
4: نہیں صاحب، وہ میں جانے سے پہلے آپ کو بتا دوں کہ وہ کیٹیگری کی طرح سے آنا ہے، پہلے فرسٹ فنکشنلسٹ اور کچھ کنٹینٹرز سے آئیں گے اور اس کے ساتھ وہ پھر ایک ایک سٹیپ کو اوپر لے کے جائیں گے. آخر میں یہی لوگوں سے اپیل کروں گا کہ اس وقت لوگوں کو یہ سوچنا چاہیے کہ جس طرح ملک کے حالات ہیں، صورتحال بنتی جا رہی ہے، اس کی پر ہم مسلمانوں کے لیے اس پہ بھی ہم سٹینڈ لیں. اللہ تعالیٰ یہ جو اسلامی کیلنڈر چلا ہے منگل والے دن کل، اللہ تعالیٰ سب کے لیے اچھا لے کے آئے، خوشیاں لے کے آئے، اور ہم مسلمانوں کو اتفاق دے، اور ہم یہاں پہ کچھ ایسا کر سکیں کہ ان لوگوں کو بھی پتہ چلے کہ مسلمان بھی ایک کیا کہتے ہیں آپ، حصہ تو ہے ہم نے سوسائٹی کا، مگر اس میں ہم پارٹس پہ بھی ایسے کریں کہ ان کو نظر آئے کہ ہم یہاں پہ کی ایک اب بن گئے ہیں، جیسے بندہ کہتا ہے نا ایک تیل بن گئے اس کلچر کا.
1: عدنان آپ کا بہت شکریہ، مجیب صاحب آپ کا بہت شکریہ، آپ نے قیمتی ٹائم آدھار آپ کی آواز کے ساتھ شیئر کیا،
3: بہت شکریہ جی آپ کا صاحب. اوکے اللہ حافظ.
1: سامع ناظرین، یہ تھے مجیب الرحمان قریشی صاحب اور عدنان امین علی، یہ دونوں سیاستدان ہیں، مختلف پارٹیوں سے ان کا تعلق ہے. آپ نے ان کی باتیں سنی، کوئی بات کرنا چاہتا ہے، اپنی رائے دینا چاہتا ہے، کوئی انفارمیشن دینا چاہتا ہے، اس کے لیے ادارہ آپ کی آواز کا ٹائم حاضر ہے.
2: یہ ریڈیو آپ کی آواز ہے، اس کو آپ کے سننے کے لیے بنایا گیا ہے، آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.
5: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں.